0: हाँ सही सही सर ठीक था ना उस टास लख न दर कई का ना उस लक दे की जस सवे म का ना बस लक बस टास खो खद खबर प्रोग्राम की बरा सर से शरीक है यो शेर
1: तो हम भाई
0: खज हुआ या खो पर सर उन वक्त ख्याल का
1: पंगा
0: खज हुआ है हुआ या दम दम ख्याल गो गुम आले गदर ना
1: और जवाब
0: शाह बजर का वा
1: मरे वाले ये
0: टाइम कम देखा खबर है मतलब लगा मुंगे सहर नाश्ते मत दी पूरी वो खबर आया ना जमा मल गे दे आगे चिकम दे اگے چکم دینو داسی سحر پاسی چی بجی چکم دینو اگے سحر ناشتو کینو بیا چکم دینو منس کے پکی دوجری گھنٹی چری شی ماتا میں سجو کی ہوئی ہلکا کی جان ہوئی لس بجے کو منو میں لس بجے سے تو ہوئی ودلا سو بجو ناشتا کو میں خخ سیدا مجھے لک ساتھ تیر شن بیا بو یو لس بجے کو بیا بو یو لس نیمی بجے کو یہ لگا مے دتا سے سکے مطلب 10 بجے 12 بجے

फेवरेट नेम दे द चा फेवरेट दे लगस्ता फेवरेट दे या द चा फेवरेट दे कूल नेम दे वेलकम टू द शो एंड शो इज वेरी नाइस सम नाइस प्रोग्राम हो दे आयजन और सिंह दा सलाम टू ऑल लिसनर्स वालेकुम अस्सलाम वालेकुम अस्सलाम वालेकुम अस्सलाम इरहा मैसेज के जी इरहा मनाना शुक्रिया ولینا ز خبر کوم تاسو فارا زهم کوم نن پخپل زم خو خبر دا سوبیا ټنکوی نش کوم نن یو زل بیا میسج کی جی پریال مونږ ته میسج کی یو و چې سلام بیا سنگه